0: اللهم رب هذه الدعوة التامة والصلاة القائمة، آت محمدنا الوسيلة والفضيلة، وابعثه المقام المحمود الذي وعدته، إنك لا تخلف الميعاد.
1: آپ سن رہے ہیں قطر کا نمبر ون ہندی ریڈیو اسٹیشن ریڈیو اولیو 106.3 ایف ایم.
2: Commercial Bank presents CB 2026 Million Riyals Dream.
1: Ab sirf savings nahi, sapne grow honge. Jeetiye pure 5 million riyals cash prizes.
2: Jeetne ke 4 raaste. Pehla, apna account balance badhaiye. Har 10,000 riyals growth par paiye ek coupon.
1: Dusra, agar salary 4,000 plus hai ya 50% save kiya hai, to aap eligible hai.
2: Teesra, naye customers ko pehli salary ya 10,000 funding par guaranteed coupon. Aur chautha, 9 mahine regular salary par paiye ek extra कूपन और मेगा ड्रॉ टिकट.
3: हेलो लिसनर्स, मेरा नाम है राजपाल यादव और आप सुन रहे हैं कतर का नंबर वन हिंदी रेडियो स्टेशन रेडियो ऑलिव 106.3.